0: चिन्तामा छ र यता पीडितहरूले राहत पनि नपाएको अवस्था त्यसैले यसको व्यवस्थापन पनि छिटो होस् बाल बालिकाहरूको भविष्य पनि अन्धकारतिर धकेलिएको अवस्था छ त्यसैले उनीहरूको शिक्षाको अस्थायी व्यवस्थापन गरेर भए पनि पठन पाठन सुरु गर्न पनि जरुरी छ
1: काङ्ग्रेसको 15 महाधिवेशन कमिटी केही दिन सर्ने भएको छ महाधिवेशन असोज 16 गतिदेखि 19 गतिका लागि तय भएको थियो बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिलाई आवाजातमा हुन सक्ने समस्यालाई ध्यानमा राख्दै महाधिवेशन सार्न लागिएको हो अब महाधिवेशन 19 गतिदेखि शुरू गर्ने कि 21 गतिदेखि भन्ने छलफल भइरहेको छ संस्थापन समूहले मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने पूर्व निर्धारित समयमा नै महाधिवेशनको तयारीमा जुटेको छ काङ्ग्रेसको पूर्व सभापति देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको हो देउवा समूहले असोज 15 गतिदेखि वडा अधिवेशन शुरू गर्ने भएको छ 15 महाधिवेशन अन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि देउवा समूहले उम्मेद्वारको मनोनयन शुल्क समेत तोकेको छ अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको बैठक आज बस्दैछ बिहान 10 बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ यस्तै मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ यस्तै बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रस्तुत गर्नुहुनेछ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ आजै अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्दैछन् गण्डकी प्रदेश सरकारले बागलुङ म्याग्दी लगायत जिल्लामा बाढ़ी पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई 1,00,000 रूपियाँको दरले राहत दिने निर्णय गरेको छ साथै किरिया खर्च बापत 25,000 दिइनेछ प्रदेश मन्त्री परिषद बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले जानकारी दिनुभएको हो बैठकले बाढ़ी पहिरोबाट क्षति भएका विभिन्न जिल्लाका प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गरी पुननिर्माण तथा पुनस्थापनाको कामलाई अगाडि बढ़ाउने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो भारी वर्षाले अवरूद्ध पोखरा जोमसोम हवाई सेवा सञ्चालन भएको छ भारी वर्षा र प्रतिकूल मौसमका कारण शुक्रबारदेखि अवरूद्ध पोखरा जोमसोम हवाई सेवा 3 दिनपछि सञ्चालनमा आएको हो जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार वर्षा रोकिएर मौसममा सुधार आएसँगै निजी वायु सेवा कम्पनी समिटियरको ट्रिनटर जहाजले पोखरा जोमसोम 5 उडान भरेको छ कार्यालय प्रमुख विश्वराज शर्माका अनुसार प्रतिकूल मौसमका कारण अवरूद्ध भएको पोखरा जोमसोम हवाई सेवा सञ्चालन भएको हो अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटैबाट फर्किन थालेका छन्
4: थोराङला बन्ज्याङ पार गर्दै मुस्ताङ पोखरा लगायत गन्तव्यमा पुग्ने योजनामा पुगेका पर्यटक मौसममा आएको खराबीसँगै जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप धारापानीका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार पछिल्लो एक सातामा 246 विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् फर्किनेमा 151 पुरूष र 95 महिला छन् यही असो 6 गतेदेखि 12 गतेसम्म सो संख्यामा पर्यटक फर्किएका हुन् केही दिन अघिसम्म धारापानी हुँदै दैनिक 100 देखि 150 विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको हो अहिले 1-2 मात्र पर्यटक मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्कन थालेका छन् मौसममा आएको खराबी निरन्तरको वर्षा तथा पदमार्गमा बढ़ेको जोखिमका कारण थोराङला भन्ज्याङ हुँदै मुस्ताङ लगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीचबाटै यात्रा छोट्याउन थालेका हुन्
3: जडीबुटी संकलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका 10 सकुशल सम्पर्कमा आएका छन् सिमखोट गाउँपालिका 2 ठेहे गाउँका उनीहरू भदौ 28 गते जडीबुटी संकलनका लागि कार्पुनाथ 5 र चंखेली 4 सिमानामा पर्ने लुर्पे खोला जंगलतर्फ गएका थिए असोज 8 गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार सोमबार 10 सकुशल सम्पर्कमा आएका हुन् धनमान सिंह बोहरा पिजली बोहरा पुन बोहरा गोरसिंह भण्डारी धनपुरी बोहरा पालिवान बोहरा जुन बोहरा नर भण्डारी खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्कमा आउनु भएको हो मुलुकका धेरै ठाउँमा मौसममा सुधार आएको छ गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो पछिल्लो 24 घण्टामा छिटपुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको महाशाखाको भनाई छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: जापानमा भइरहेको विशौं एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिनु परेको छ. क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच आज बिहान हुनुपर्ने खेल रद्द भएको हो. खेल रद्द भएसँगै वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ. नेपालको यात्रा क्वार्टर फाइनलबाटै बाहिरिएको छ. नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजा विहीन भएपछि समूह विजेताको रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो. अन्तिम क्वार्टर फाइनलमा आजै बिहान पाउने 11 बजे मलेसिया र बंगलादेश बीच खेल हुनेछ. अविरल वर्षा र बाढ़ी पहिरोका कारण म्याग्दीमा 6 जनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता भएका छन्. 200 परिवार विस्थापित भएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो. उहाँका अनुसार पहिरोमा बेपत्ता भएकी बेनी 3 छेपारीकी कुमारी ओली बिक्क, अन्नपूर्ण 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 का 75 वर्षीय ओमबहादुर तिलिजाको खोजी भइरहेको छ. अन्नपूर्ण 3 की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका 3 का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको छ. विस्थापित बारे विवरण संकलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरिएको उहाँको भनाइ छ. सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरूद्ध भएको र स्थानीय तहसँग संचार, यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ. प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको कार्यालयले जनाएको छ. पहिरोबाट विस्थापित र जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा आश्रय स्थल बनाएर राखिएको गैरीले बताउनुभयो. सबैभन्दा बढ़ी पहिरोबाट प्रभावित अन्नपूर्ण 5 पाउद्वारका 78 जनालाई घार र शेखमा अस्थायी शिविर बनाएर राखिएको छ. गैरीले पहिरोका कारण अवरूद्ध भएको बेनी बागलुङ सड़क आंशिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ. काठमाडौँका सड़कका कुकुर, घरपालुवा जनावर तथा गाई भैंसीमा रेबिज देखिन थालेपछि यस्तो जोखिमलाई गम्भीर रूपमा लिन चिकित्सकहरूले आग्रह गरेका छन्.
4: केही दिन अघि काठमाडौँका 3 जनाले जनावरमा रेबिज पुष्टि भएपछि टेकु अस्पतालमा रेबिज विरूद्धको खोप लगाएका छन्. एकजना युवकले बिरामी सड़क कुकुरलाई उपचारका लागि भेटेरिनरी क्लिनिक लगेकोमा उपचारकै क्रममा कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो. घरपालुवा कुकुरको मृत्यु भएपछि अर्का युवक पनि अस्पताल पुगेका थिए. कुकुरमा श्वास प्रश्वासमा समस्या, आँखा रातो हुने तथा मानिसलाई झम्टिने लक्षण देखिएको थियो. असोज 11 गते पनि गाई मरेपछि एकजना कृषक पशु चिकित्सकको सुझावमा खोप लगाउन टेकु पुगेका थिए. चिकित्सकका अनुसार रेबिज लागेको जनावर अनिवार्य रूपमा बौला वा आक्रामक देखिनुपर्छ भन्ने छैन. शान्त देखिने जनावरमा समेत संक्रमण हुन सक्छ. काठमाडौँमा रेबिजको वास्तविक जोखिमबारे पर्याप्त अध्ययन र तथ्याङ्क नभए पनि राजधानीमै जनावरमा संक्रमण देखिनुले जोखिमलाई सामान्य रूपमा लिन नसकिने स्वास्थ्यकर्मीको भनाइ छ.
3: कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त हुनुभएको छ. शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेसँगै उहाँ प्रदेशसभा सदस्य पदबाट मुक्त हुनुभएको हो. नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो. नेकपाको निर्णय विरूद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो. अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो. तत्कालीन माओवादी केन्द्र सहितका दलहरूबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्नु भएको थियो. त्यसपछि नेकपाले उहाँलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो. नेपाल विद्युत प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले महसुल काउन्टर पूर्ण रूपमा बन्द गर्ने भएको छ.
5: आगामी मंगिर 1 गतेदेखि भौतिक काउन्टर बन्द गरेर अनलाइन मार्फत विद्युतीय महसुल भुक्तानी गर्ने गरी आवश्यक व्यवस्था मिलाइने केन्द्र प्रमुख सुरेश कुमार महतोले बताउनु भएको छ। उहाँका अनुसार सरकारको डिजिटल नेपालको अवधारणा र नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष 2083-84 को नीति र निर्देशन अनुसार ग्राहक सेवालाई प्रभावकारी बनाएर 24 घण्टा अनलाइन भुक्तानीको व्यवस्था मिलाइनेछ। हाल 42% ग्राहकले अनलाइन मार्फत भुक्तानी गर्न थालेका छन्। भौतिक रूपमा उपस्थित भएर महसुल बुझाउँदा रकम भन्दा बढी समय र आवाजावतमा खर्च हुने भएकाले प्रविधियुक्त प्रणालीलाई अनिवार्य गरिएको प्रमुख महत्वको भनाइ छ। विद्युत प्राधिकरणको एप वा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक मोबाइल ब्याङ्किङ एप मार्फत विद्युत महसुल तिर्न भनिएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पहाडी पहिरोमा परेर बागलुङमा मृत्यु हुनेको संख्या 12 भएको छ एकजना अझै बेपत्ता छन् ताराखोला 5 सिपमा पहिरोले घर परिदा दिलबहादुर पुन र उहाँकी सासु म्याग्दी मालिका दुईकी 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको बागलुङका एसपी फडेन्द्र प्रसाईले जानकारी दिनुभएको छ पहिरोमा पुनका श्रीमती दुई छोरा र बुहारी सामान्य घाइते भएको पनि प्रहरीले जनाएको छ शनिबार ताराखोलामा एकजना आइतबार तमान खोलामा चारजनाको मृत्यु एकजना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँचजनाको मृत्यु भएको थियो अविरल वर्षा र बाढीपछिको पहिरोका कारण म्याग्दीमा 6 जनाको मृत्यु भएको छ 3 जना बेपत्ता छन् 200 परिवार विस्थापित भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभएको छ पहिरोमा बेपत्ता भएकी बेनी 3 छेपारेकी कुमारी ओलिबेक अन्नपूर्ण 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 75 वर्षीय ओम बहादुर तेलेजाको खोजी भइरहेको छ अन्नपूर्ण 3 सिलकुमारी पाइजा योगमाया पाइजा अन्नपूर्ण 8 सबिन गर्बुजा मालिका 3 चिरणपुन देवबहादुर पुन र अन्नपूर्ण 5 जेनी पूर्जाको शव भेटिएको छ सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरूद्ध बनेको र स्थानीय तहसँग संचार यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले विवरण संकलनमा ढिलाइ भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ गएको वैशाख यता मुलुकभर भएका विपदको घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ यो तथ्याङ्कमा भोटे कोशी बाढीको घटना जोडिएको छैन विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो आगलागी चट्याङ हावाहुरी सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ वैशाख 1 असोज 11 पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु 1 बेपत्ता र 62 जना घाइते भएका छन् पहिरोबाट 1190 परिवार प्रभावित भएका छन् आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु 186 घाइते र 1400 परिवार प्रभावित भएका छन् त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन् भोटेकोशी बाहेकका अरू बाढीमा 200 भोटेकोशी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु 7 जना बेपत्ता र 21 जना घाइते भएका छन् त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ प्रधानमन्त्री बनेपछि पहिलोपटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नहमले रक्षा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको हो रक्षा मन्त्री वेस स्ट्रिटिङले लिभरपुलमा जाली पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ्दै गएको चेतावनी सहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ
4: At no point in my lifetime has the threat of war loomed as large as it does today. Our adversaries are more dangerous across more domains and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
5: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
4: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up, we need to spend more.
5: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.
3: जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: बाढ़ी पहिरोमा परेर बागलुङमा मृत्यु हुनेको संख्या 12 पुगेको छ। एकजना अझै बेपत्ता छन्। ताराखोला 5 सिपमा पहिरोले घर पुरिँदा दिलबहादुरपुन र उहाँकी सासु म्याग्दी मालिका दुईकी 79 वर्षीय नरमाया रोखाको मृत्यु भएको बागलुङका एसपी फडिन्द्र प्रसाईले जानकारी दिनुभएको छ। पहिरोमा पुनका श्रीमती दुई छोरा र बुहारी सामान्य घाइते भएको पनि प्रहरीले जनाएको छ। शनिबार ताराखोलामै एकजना, आइतबार तमानखोलामा 4 जनाको मृत्यु र एकजना बेपत्ता तथा निसीखोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। उता म्याग्दीमा बाढ़ी पहिरोका कारण 6 जनाको मृत्यु भएको छ, 3 जना बेपत्ता छन्। 200 परिवार विस्थापित भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभएको छ। पहिरोमा बेपत्ता भएकी बेनी 3 छिपारेकी कुमारी ओली बिक, अन्नपूर्ण 8 काफल डाँडाका मनोज गर्बुजा र अन्नपूर्ण 5 का 75 वर्षीय ओम बहादुर तिलिजाको खोजी भइरहेको छ। अन्नपूर्ण 3 की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण 8 का सबिन गर्बुजा, मालिका 3 का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण 5 की जेनी पूर्जाको शव भेटिएको छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सड़क अवरूद्ध भएको र स्थानीय तहसँग संचार, यातायात र विद्युत सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण संकलनमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यता पर्वतको जलजला 7 लामा बगरमा सुक्खा पहिरोले घर पुरिएको छ। प्रहरीका अनुसार पहिरोले घर पुरिँदा च्यापिएका एकजनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब 5:30 बजे माथिबाट सुक्खा पहिरो खस्दा त्यही ठाउँ बस्ने आत्माराम आचार्य घरभित्र च्यापिएको अवस्थामा फेला पर्नु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उहाँलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको छ। उद्धार गरिएका आचार्यको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाइएको प्रहरीको भनाइ छ। गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ।
4: यो तथ्याङ्कमा भोटे कोशी बाढीको घटना जोडिएको छैन। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आग लागि, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो। यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ। विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ। सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्।
3: बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नमले रक्षा बजेट बढ़ाउने प्रतिक्रिया जनाउनु भएको हो। रक्षा मन्त्री वेस स्ट्रेटिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ़दै गएको चेतावनीसहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। थप सान ग्रेसेक मेलबर्नबाट।
5: Has the threat of war loomed as large as it does today? Our adversaries are more dangerous across more domains, and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
6: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
5: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up. We need to spend more.
6: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.
1: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङदी नदी खोल्न समस्या परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ़न सकेको छैन। पौडेलका अनुसार ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या परेको हो। ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी भए पनि यो तत्कालका लागि सम्भव नभएपछि दुईवटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिट्टी बालुवा थुप्रिएर चामे क्षेत्रमा मर्स्याङदी नदी थुनिएको हो। नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ। नदी थुनिएर बनेको ताल करिब 20 फिट गहिरोसम्म हुन सक्ने आकलन गरिएको छ। सड़क विभागले धादिङको कृष्णवीर सड़क खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने जनाएको छ। नारायणगढ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ खण्डको झारफेडामा खसेको पहिरो हटाएर एकतर्फी सञ्चालन गरिएको छ। सड़क दुईतर्फी खुलाउन काम भइरहेको छ। मकवानपुरको हेटौँडा भैंसे भीमफेदी फाखेल काठमाडौँ सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने विभागले जनाएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा बेनी जोमसम कोरला खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने अनुमान गरिएको छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा क्षति भएकाले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्यपाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 र बुर्तिबाङ पाती हाल्ने सड़कमा पहिरो र सड़क कटानका कारण यातायात ठप्प छ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला राका र बांगे सिमल दही खोला खण्डमा खसेको पहिरो पछ्याउने काम भइरहेको सड़क विभागले जनाएको छ। 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। रोसी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध भएको हो। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारिएको जनाएको छ। तनकुटाका विभिन्न पालिकामा निर्माण गरिएका औद्योगिक ग्राम सञ्चालनमा नआउँदै झाडीमा परिणत हुन थालेका छन्। गोपाल बराइलीको रिपोर्ट।
4: संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीति अनुसार धनकुटाका स्थानीय तहले धमाधम औद्योगिक ग्राम निर्माण गर्न थालेका थिए, तर निर्माणकै क्रममा परियोजनाहरू अलपत्र परेपछि यसको उद्देश्य पूरा हुन सकेको छैन। औद्योगिक ग्राम परिसरमा निर्माण गरिएका भवनहरू प्रयोगविहीन बनेका छन्। कतिपय औद्योगिक ग्रामका भवन वरिपरि दुबो र झारपातले ढाकेको छ। राज्यको लगानीमा संरचना निर्माण भइसकेपछि उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पूरा नहुँदा औद्योगिक ग्राम सुनसान बनेको छ। यसको मुख्य कारण भनेकै आर्थिक स्रोत हो। पाखरीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ,
5: ग्राम भन्नाले लगानी खर्च चाहियो, भवन मात्रै बनाएर त हुँदैन होला नि, अनि ठाउँ उपयुक्त ठाउँमा छ। अब एक्लो ठाउँमा एक कन उसमा अब त्यो न सेक्युरिटी छ न के छ, त्यस्तो ठाउँमा कसले खोल्छ र सरकारको बजेट आयो बनाइदियो बस सक्यो, यसको ड्युटी 100%।
4: नेपालमै पहिलो पटक धनकुटाको औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्य सहित 2036 सालमा धनकुटा नगरपालिका वडा नम्बर 6 अमलेटारमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्जनाको उद्देश्य समेत अपेक्षा अनुसार हासिल हुन सकेको छैन। औद्योगिक ग्राम सञ्चालन समितिका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,
6: कोशी प्रदेश अन्तर्गत रहेको धनकुटा स्थित औद्योगिक ग्राम पनि सञ्चालन हुन सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा गाउँपालिकाहरूले सञ्चालन गर्न खोजेको औद्योगिक ग्राम सञ्चालन हुन सक्ने अवस्था झन् म देख्दिन। सरकारले पहाडमा बसाइ सरलाई न्यूनीकरण गर्ने र पहाडमा पनि रोजगार अभिवृद्धि गर्ने उद्देश्य राख्ने हो भने पहाडमा स्थापना भएका औद्योगिक ग्रामहरूलाई स्थापना गर्ने उद्योगहरूलाई करमा भाडा दरमा छुट र यस्ता उत्पादनलाई प्राथमिकता दिने संस्कार बसाल्नु पर्छ।
4: स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थ स्रोत साधन प्रविधि र सिपको उपयोग गर्दै उद्योग सञ्चालन गर्ने नीति तथा स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले औद्योगिक ग्राम निर्माण सुरु गरिएको थियो, तर उचित व्यवस्थापन अध्ययन र आवश्यकता पहिचान गर्न नसक्दा राज्यको करोडौं खर्च हुँदा धनकुटाका साना तथा मझौला उद्योगहरू भने धमाधम बन्द भइरहेका छन्। यसतर्फ भने कसैको ध्यान गएको छैन।
3: नेपाली काँग्रेसका सभापति गगन कुमार थापा काठमाडौँ क्षेत्र नम्बर 4 सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ। यस्तै काँग्रेस महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ। उपसभापति विश्व प्रकाश शर्मा पनि झापा एकमा मतदान मार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुट जन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै डाँगीले जुट उद्योगको संरक्षणका लागि अविलम्ब कूटनीतिक पहल गर्न माग गर्नुभएको हो। सांसद डाँगीले औद्योगिक व्यवसाय ऐन 2076 मर्म अनुरूप जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभयो। नेपाली जुट जन्य उत्पादनले भारतीय बजारमा सहज रूपमा प्रवेश पाउनुपर्ने र यसका लागि आवश्यक कूटनीतिक र वाणिज्यिक वार्तालाई तीव्रता दिनुपर्ने आवश्यकता सांसद डाँगीले औल्याउनुभयो। सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभएको छ। ग्यास वर्गीकरण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो। नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यासका फरक तौलका मापदण्ड निर्धारण गरिसकेको छ। अरू मुलुकको अभ्यास अध्ययन गरिरहेको र छिट्टै उपयुक्त निर्णयमा पुग्ने उहाँको भनाइ छ। अहिले घरायसी व्यावसायिक दुवै प्रयोजनमा 14.2 किलोका ग्यास प्रयोगमा छन्। गुणस्तर तथा नापतौल विभागले घरायसी प्रयोजनमा 14.2 र व्यावसायिक प्रयोजनका लागि 450 किलोसम्मका सिलिण्डर प्रयोगमा ल्याउने बारे मापदण्ड बनाएको छ। यता नेपाल आयल निगमले पनि घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासको मूल्य र वितरण प्रणाली फरक गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ। अहिले प्रति सिलिण्डर निगमलाई 411 रूपियाँ घाटा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनु भएको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 जना महिलाले आरोहण अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,85,00,000 बढ़ी रूपियाँ रोयल्टी संकलन गरेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,00,000 बढ़ी रूपियाँ रोयल्टी संकलन भएको जनाएको छ। विभागका अनुसार धौलागिरी एक आरोहणका लागि 4 टोलीका 34, पुथा हिउँचुलीका लागि 2 टोलीका 20, डाङ्गा हिउँचुलीका लागि 2 टोलीका 16, बरुण्से हिमालका लागि 1 टोलीका 10 जनाले अनुमति लिएका छन्। यसैगरी मकालु, गंगापूर्ण पश्चिम, लाङचेनेल, थोरुङ पिक, नोर्बुखाङ, अन्नपूर्ण 4, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारीबुङ, थापा पिक, पोखरखाङ, अर्दाङ र पेरी लगायत हिमालका लागि अनुमति दिइएको विभागले जनाएको छ। बाढ़ीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब 4,500 उपभोक्ताले अस्ति आइतबारदेखि समस्या बेहोर्नु परेको हो। बाढ़ीले बागलुङ 3 हनुमान मौवा नजिकै मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ। कैलाम पोखरीको लेफ्ट मार्फत सुलडाँडा र मुस्यास्वाराको ट्याङ्की मार्फत लगिएको पाइपमा क्षति भएको छ। यस्तै तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठे खोलाको मुहानबाट बजारमा ल्याइएको पाइप र काठीखोला भुँदी खोलाको मुहानबाट ल्याइएको पाइपमा बाढ़ीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य 4 मुहानमा वर्षा र बाढ़ीले ठूलो क्षति पुर्याएको संस्थाका सचिव जीवन आचार्यले बताउनु भएको छ। बाढ़ीले ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उहाँले बताउनुभयो। रिठे खोलामा जडान गरिएको करिब 80 मिटर पाइप बाढ़ीले बगाएको छ। मुलुकका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: आज भोलि र पर्सी मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन्. नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ढकालले जारी गर्नुभएको भिडियो सन्देश अनुसार आज भोलि र पर्सी वर्षाको खासै सम्भावना देखिँदैन. सामाजिक सञ्जालका अनधिकृत सूचनाको भर नपरि यो अवधिमा धान काट्न ढकालले किसानलाई सुझाव दिनुभएको छ.
4: विगत 24 घण्टामा देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ. भोलि पर्सीको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन. यद्यपि दिउँसो तथा साँझतिर एक दुई स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना भने देखिएको छ. त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानहरूमा पनि वर्षाको सम्भावना देखिँदैन भने भोलि पर्सीको दिनमा पनि उस्तै किसिमको सम्भावना रहेको देखिन्छ. यति बेला धान काट्ने समय भएको कारणले गर्दाखेरि चाहिँ यो धान काट्नको लागि वर्षाले या त मौसमले त्यस्तो असर गर्ने जस्तो देखिँदैन.
3: भोलि र पर्सीका लागि वर्षाको खासै सम्भावना नदेखिए पनि दिउँसो र साँझतिर एक दुई स्थानमा हल्का किसिमको वर्षा हुन सक्ने उहाँको भनाइ छ. राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै डाङ्गी,
5: विराटनगरको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक छ, तर सञ्चालनमा रहेको जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ. भारतले नेपाली जुटजन्य वस्तुमा लगाएको एन्टी डम्पिङ ड्युटी वृद्धि जारी तथा काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योगहरू प्रभावित बन्दै गइरहेका छन्. जुट उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने मात्रै होइन, कृषकहरूको जुटहरू बाटोमै फाल्नुपर्ने अवस्था सृजना हुन गइरहेको छ. त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नुपर्नेछ. औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम रुड्न उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन समेत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु.
3: सत्तारूढ रासोपा सांसद जगदीश खरेलले आफू दैवी प्रकोप उद्धार कोषको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताउनु भएको छ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नभई प्रधानमन्त्री विपद राहत कोष भनेर नामकरण गर्न आफूले आग्रह गरेको तर त्यसको जवाफ प्रधानमन्त्रीबाट कुरिरहेको सांसद खरेलको भनाइ छ. प्रतिनिधि सभा बैठकमा बोल्दै ललितपुरका सांसद खरेल,
6: पछिल्लो विपदका कारण 27 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता हुनुहुन्छ र अरबौंको सम्पत्ति नष्ट भएको छ र हामीले पटक पटक भनेका छौं विपद दैवी प्रकोप होइन, यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सृजित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ. सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले आग्रह गरेको थिएँ यी सदनबाट कि दैवी प्रकोप उद्धार कोष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद राहत कोष भनेर चाहिँ त्यो कोषको नामाङ्करण गरियोस् भनेर भनेको थिएँ. त्यसको जवाफको पर्खाइमा म रहेको छु र यो पनि अनुरोध गर्न चाहन्छु, साथसाथै प्राधिकरणलाई अब हामीले एउटा सहसचिव स्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन, अब संसदको विशेष समिति पनि बन्दैछ, यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि अधिकार सम्पन्न प्राधिकरण बनाऊ.
3: बेलायत ग्लस्ट शाहको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका 5 जना पुरूष धरौटीमा रिहा भएका छन्. आतंकवाद विरोधी प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामा राखिएको र कड़ा शर्त पालना गर्नुपर्ने जनाएको छ. प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुल्ला राखिएको पनि बताएको छ. पक्राउ परेका 5 जना 20 वर्ष उमेर समूहका लण्डनवासी बेलायती हुन्. उनीहरू 3 वटा गाड़ीमा आरएएफ फेयरफोर्ड पुगेका थिए. यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ. प्रति आतंकवाद प्रहरीका प्रमुख सहायक आयुक्त लरेन्स टेलरले अनुसन्धानमा सम्भावित सबै कोणबाट छानबिन भइरहेको जानकारी दिनुभएको छ.
7: We are considering this from every possible angle, including that this may be actively committed by proxies or individuals either knowingly or unknowingly working on behalf of a foreign state.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 5 जनालाई धरोटीमा रिहा गर्ने निर्णय प्रति आश्चर्यचकित भएको प्रतिक्रिया दिनुभएको छ.
2: I'm surprised that they released them. I wouldn't have done that. Look, they've been very good. They worked with us very closely. We know everything about them. We would not have released them.
3: संघीय जाँच ब्युरो एफबीआईका पूर्व विशेष एजेन्ट जेसन प्याकले अबको अनुसन्धान प्रक्रियाबारे जानकारी दिनुभएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो बीएफबीएस कुलकर्ण रेडियो हो.

cha-cha-cha. Oh, great, cha-cha-cha. You're doing fine.

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सड़क अवरूद्ध हुँदा पाँच दिनदेखि काठमाडौँमा रोकिएका ट्रक र ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्। राजमार्गमा पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि काठमाडौँ भित्रिएका र बाहिरिने क्रममा रहेका धेरै ट्रक र बस रोकिएका थिए। सड़क सञ्चालनमा आएसँगै सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो। लामो समयदेखि रोकिएका सवारी साधन एकैपल्ट ठूलो संख्यामा छुट्न थालेपछि काठमाडौँको कलंकी लगायतका ठाउँमा सवारी चाप बढेको छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन दुई दिन पछि सरेको छ। असोज 16 गते महाधिवेशन उद्घाटन गर्ने तय भएकामा अब असोज 18 गते पुर्याइएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले असोज 18 गते दिउँसो 2 बजे खुल्ला मञ्चमा महाधिवेशन उद्घाटन समारोह हुने जानकारी दिनुभएको छ। नेकपा एमालेकी सांसद टुका भद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै हमालले संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फर्किए पनि भ्रमणको उद्देश्य एजेण्डा र उपलब्धिको विषयमा सांसदलाई जानकारी नगराइएको भन्दै कार्यकारी प्रमुखको जवाफदेहितामाथि प्रश्न उठाउनु भएको हो। चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध भएको हो। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरूद्ध सड़क खुलाउन काम तीव्र पारिएको जनाएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपल्ट पार्टी सम्मेलनलाई सम्बोधन गर्नुअघि बर्नमले रक्षा बजेट बढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। रक्षा मन्त्री वेस स्ट्रीटिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ़दै गएको चेतावनीसहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। थप सान ग्रेसेक मेलबर्नबाट
4: has the threat of war loomed as large as it does today. Our adversaries are more dangerous across more domains, and they're on our doorstep. To prevent the worst, we must prepare for it and meet this moment with action and with strength.
5: The Defence Secretary, Wes Streeting, highlighted just how volatile things are right now.
4: We are living in a new age of insecurity. It is not yet clear whether freedom or tyranny will define the 21st century. War has returned to Europe. Old alliances are being tested. Warfare is as tough, as bloody, and as deadly as it has ever been. But it is also being transformed by drones, by data, and by digital networks in a way that would have been unrecognizable even when the war in Ukraine began. The conclusion is simple. We need to step up. We need to spend more.
5: But the path to spending the NATO target of 3.5% of GDP on defence spending by 2035 has moved further away. The Chancellor and former Defence Secretary John Healey, who quit over not enough being spent, is expected to outline plans next year rather than in the budget next month. Whenever the Chancellor does announce the path to spending 3.5%, in the meantime, it's clear the pressure on just how well the UK could transition to conflict is continuing to build.
3: सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउनेबारे अध्ययन थालेको छ। समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतोल विभाग लगायत संस्थाका प्रतिनिधि छन्। समितिले ग्यास अभावको समस्या दीर्घकालीन समाधानका लागि ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभएको छ। जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिनु परेको छ। क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच आज बिहान हुनुपर्ने खेल रद्द भएको हो। खेल रद्द भएसँगै वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा क्वार्टर फाइनलबाटै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताको रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो

0: यही असोज 8 देखि 11 गति सम्मको अविरल वर्षापछि आएको बाढ़ी तथा पहिरोमा परि मुलुकभर 27 जनाको मृत्यु भएको छ। 4 दिनको अवधिमा रेकर्ड भएका 542 घटनामा 4 जना बेपत्ता भएका छन्। बाढ़ी पहिरोमा परि 8 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो अवधिमा 304 पहिरो, 87 बाढ़ी र 151 भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ। पहिरोका घटनामा 20, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। अविरल वर्षाले 1082 परिवार प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति गरेको छ। बाढ़ी पहिरोका कारण 10 पुल प्रभावित भएका छन्। बाढ़ी पहिरोले 31 गोठमा क्षति पुर्याउँदा 114 चौपाया मरेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन 2 दिनपछि सरेको छ। असोज 16 गते महाधिवेशन उद्घाटन गर्ने तय भएकोमा अब असोज 18 गते पुर्याइएको हो। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले असोज 18 गते दिउँसो 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन समारोह हुने जानकारी दिनुभयो। केही दिन अघिको वर्षाका कारण उत्पन्न असहज परिस्थितिले क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा ढिलाइ भएको थियो। महाधिवेशन प्रतिनिधि निर्वाचन प्रक्रिया असोज 15 गतेसम्म पनि जारी रहने देखिएपछि महाधिवेशन 2 दिन पर सारिएको हो। वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सड़क अवरूद्ध हुँदा 5 दिनदेखि काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्। राजमार्गमा पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि काठमाडौँ भित्रिएका तथा बाहिरिने क्रममा रहेका धेरै ट्रक र बस रोकिएका थिए। सड़क सञ्चालनमा आएपछि सवारी साधनलाई गन्तव्यतर्फ पठाउन थालिएको हो। लामो समयदेखि रोकिएका सवारी साधन एकैपटक ठूलो संख्यामा छुट्न थालेपछि काठमाडौँको कलंकी लगायत विभिन्न स्थानमा सवारी चाप बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाङ्गीले भारतले नेपाली जुट जन्य उत्पादनमा लगाएको अनुचित कर नीतिका कारण नेपालको जुट उद्योग धराशायी हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै डाङ्गी,
1: विराटनगरको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक छ, तर सञ्चालनमा रहेको जुट उद्योग कसरी चलाउने भन्ने विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ। भारतले नेपाली जुट जन्य वस्तुमा लगाएको एन्टी डम्पिङ ड्युटी वृद्धि जारी तथा काउन्टर भेलिङ ड्युटी इन्भेस्टिगेसनका कारण नेपाली जुट उद्योगहरू प्रभावित बन्दै गइरहेका छन्। जुट उद्योग बन्द हुँदा हजारौंको रोजगारी गुम्ने मात्रै होइन, कृषकहरूको जुटहरू बाटोमै फाल्नुपर्ने अवस्था सृजना हुन गइरहेको छ। त्यसैले भारतसँग आवश्यक कूटनीतिक पहल गरी नेपाली जुट उद्योगको संरक्षण गर्नुपर्नेछ। औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम रुड्न उद्योगको पुनरुत्थान प्रक्रिया अघि बढाउन समेत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। र अन्त्यमा सभामुख महोदय, सरकारले बन्द रहेका उद्योग खोल्ने नीति मात्रै होइन, खुलेका उद्योग टिकाउने नीतिबारे पनि काम गरोस्।
0: बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ।
2: बजारका करिब 4500 उपभोक्ताले अस्ति आइतबारदेखि समस्या बेहोर्नु परेको हो। बाढ़ीले बागलुङ 3 हनुमान मौवा नजिकै मुख्य खानेपानीको पाइपमा क्षति पुर्याएको छ। कैलाम पोखरीको लेफ्ट मार्फत सुलडाँडा र मुस्या स्वाराको ट्याङ्की मार्फत लगिएको पाइपमा क्षति भएको छ। यस्तै तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठे खोलाको मुहानबाट बजारमा ल्याइएको पाइप र काठी खोला भुँदी खोलाको मुहानबाट ल्याइएको पाइपमा बाढ़ीले क्षति पुर्याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य 4 मुहानमा वर्षा र बाढ़ीले ठूलो क्षति पुर्याएको संस्थाका सचिव जीवन आचार्यले बताउनु भएको छ। बाढ़ीले ठाउँ ठाउँमा पाइप बगाउनुका साथै वितरण प्रणालीमा क्षति पुर्याएको उहाँले बताउनु भयो। रिठे खोलामा जडान गरिएको करिब 80 मिटर पाइप बाढ़ीले बगाएको छ।
0: आज भोलि र पर्सि मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ढकालले भिडियो सन्देश जारी गर्दै यो अवधिमा धान काट्न किसानलाई सुझाउनु भएको छ।
3: विगत 24 घण्टामा देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ। भोलि पर्सिको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन, यद्यपि दिउँसो तथा साँझतिर 1-2 स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना भने देखिएको छ। त्यस्तो धेरै वर्षाको सम्भावना देखिएको छैन र धेरै स्थानहरूमा पनि वर्षाको सम्भावना देखिँदैन भने भोलि पर्सिको दिनमा पनि उस्तै किसिमको सम्भावना रहेको देखिन्छ। यति बेला धान काट्ने समय भएको कारणले गर्दाखेरि चाहिँ यो धान काट्नको लागि वर्षाले या त मौसमले त्यस्तो असर गर्ने जस्तो देखिँदैन।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
4: यो BFBS गोर्खा रेडियो हो।

तो जिंदगी भरी कति साढ़ो कति बाढ़ो जिंदगी भरी जिंदगी।

चल जिंदगी भरी कहाँ कहाँ उड़ी चल जिंदगी भरी जिंदगी।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा खुलेको छ. विरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्ण रूपमा ठप्प रहेको कान्ति लोकपथ एकतर्फी खुलेको हो. पहिरोले सड़क बन्द हुँदा काठमाडौँ र हेटौडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू प्रत्यक्ष प्रभावित भएका थिए. सड़क बन्द भए लगत्तै सड़क डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाएको हो. नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद न्यूनीकरण जस्तो संवेदनशील विषयमा संसदमा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनु भएको छ. उहाँले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो. आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक
4: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी संसदीय समिति बनाउने बेला हामीले सुरुमै संघीय संसदका दुवै सदनको सहभागिता हुने गरी विशेष समिति निर्माणको प्रस्ताव गर्यौं. तर सत्ता पक्षको असहमतिका कारण त्यो बन्न सकेन. संघीय सांसदको माथिल्लो सदनमा राष्ट्रिय सभामा पनि समान प्रकृतिको समान उद्देश्यका लागि समिति बन्दै भन्ने सन्देश सुनिएको छ. यसरी दोहोरो समिति बन्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा छ. अत संघीय सांसदको प्रतिनिधित्वको सबैको अस्तित्व स्वीकार र सम्मान गरी संयुक्त विशेष समिति बनाउन माग गर्दछु. एउटै उद्देश्य र एउटै काममा एउटै संसदको दोहोरो
3: गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ.
5: यो तथ्याङ्कमा भोटेकोसी बाढीको घटना जोडिएको छैन. विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो. यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ. विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ. यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ. सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ. वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्. पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्. आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्. त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्. भोटेकोसी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु, 7 जना बेपत्ता र 21 जना घाइते भएका छन्. त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ.
3: चीनसँगको स्थलगत व्यापार पूर्ण रूपमा बन्द हुँदा व्यापारी र उपभोक्ता चिन्तामा परेका छन्. प्राकृतिक विपत्तिका कारण छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्ण रूपमा बन्द हुँदा व्यापारीलाई सास्ती, उपभोक्तालाई महँगी बढेको हो. दशैं नजिकै गर्दा चीनसँग जोडिएका प्रमुख 3 वटै व्यापारिक नाका एकपछि अर्को बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति श्रृङ्खला टुटेको हो. मुख्य 2 नाका बन्द भएपछि नेपाल चीन व्यापारको भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ. नाका बन्द हुँदा चीनबाट भित्रिने कपडा, जुत्ता चप्पल, झोलादेखि इलेक्ट्रोनिक्स र विद्युतीय गाडीसम्मको ढुवानी रोकिँदा व्यापारी र उपभोक्ता दुवै चिन्तामा परेका छन्। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्।
6: पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ. आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23.85 करोड बढी रूपियाँ रोयल्टी संकलन गरेको छ. मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22.58 करोड बढी रूपियाँ रोयल्टी संकलन भएको जनाएको छ.
3: सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ. पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै सरकारले समिति गठन गरेको छ. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे अध्ययन थालेको हो. समितिमा नेपाल आयल निगम, ग्यास उद्योगी, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायतका प्रतिनिधि छन्. समितिले ग्यास अभावको समस्या दीर्घकालका लागि समाधान गर्न ग्यास वर्गीकरणदेखि भण्डारण लगायत उपायबारे सुझाव दिने संयोजक बस्नेतले जानकारी दिनुभयो। ग्यास वर्गीकरण गर्ने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
2: यो BFBS गोर्खा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री राहत कोषको हिसाब किताब खोज्नु भएको छ। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कणेल,
4: हाम्रो देशमा विपत्तिमाथि विपत्ति आइरहेको छ। हाम्रो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष भन्ने छ, त्यस्तै गरी प्रधानमन्त्री राहत कोष भन्ने छ। त्यसमा कति पैसा जम्मा भयो, कति पैसा खर्च भयो, कहाँ कहाँ गयो, स्थानीय तहमा कति गयो, प्रदेशमा कति गयो, विपद प्राधिकरणमा कति गयो, त्यो कुरो अहिलेसम्म हामी कसैलाई थाहा छैन। औपचारिक रूपमा यो संसदमा त्यसका बारेमा प्रष्ट सम्पूर्ण खर्चको विवरण सहित आओस् भन्ने म चाहन्छु।
3: नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले जलवायु परिवर्तन र विपद न्यूनीकरण जस्तो संवेदनशील विषयमा संसदमा दोहोरो प्रकृतिको समिति गठन गर्ने तयारीप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले संघीय संसदका दुवै सदनको अपनत्व हुने गरी संयुक्त विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक,
5: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सितिर्सुली विपद सम्बन्धी संसदीय समिति बनाउने बेला हामीले सुरुमै संघीय संसदका दुवै सदनको सहभागिता हुने गरी विशेष समिति निर्माणको प्रस्ताव गर्यौं, तर सत्ता पक्षको असहमतिका कारण त्यो बन्न सकेन। संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभामा पनि समान प्रकृतिको समान उद्देश्यका लागि समिति बन्दै भन्ने सन्देश सुनिएको छ। यसरी दोहोरो समिति बन्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा छ। अत संघीय संसदको प्रतिनिधित्वको सबैको अस्तित्व स्वीकार र सम्मान गरी संयुक्त विशेष समिति बनाउन माग गर्दछु। एउटै उद्देश्य र एउटै काममा एउटै संसदको दोहोरो खर्च नहोस्।
3: सत्तारूढ रासोपा सांसद जगदीश खरेलले आफू दैवी प्रकोप उद्धार कोषको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफको पर्खाइमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेल,
6: पछिल्लो विपदका कारण 27 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता हुनुहुन्छ र अरबौंको सम्पत्ति नष्ट भएको छ र हामीले पटक पटक भनेका छौं विपद दैवी प्रकोप होइन, यो दैवले गराएको होइन, यो प्राकृतिक या मानव सृजित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले आग्रह गरेको थिएँ यही सदनबाट कि दैवी प्रकोप उद्धार कोष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, प्रधानमन्त्री विपद राहत कोष भनेर चाहिँ नि त्यो कोषको नामाङ्करण गरियोस् भनेर भनेको थिएँ। त्यसको जवाफको पर्खाइमा म रहेको छु र यो पनि अनुरोध गर्न चाहन्छु, साथसाथै प्राधिकरणलाई अब हामीले एउटा सहसचिव स्तरको व्यक्ति त्यहाँ राखेर त्यो संरचना होइन, अब संसदको विशेष समिति पनि बन्दैछ, यो समितिले समेत र सुशासन तथा राज्य व्यवस्था समितिले पनि यसमा ध्यान दियोस् कि अधिकार सम्पन्न प्राधिकरण बनाऊ।
3: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
7: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजिन सक्ने जोखिमप्रति उहाँले सचेत गराउनुभयो। नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानून संशोधन गर्ने प्रक्रियाले अनिल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैलीप्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले रक्षा बजेटमा थप रकम विनियोजन गर्ने वाचा गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी सम्मेलनलाई सम्बोधन गर्नु अघि बर्नहमले रक्षा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको हो। रक्षा मन्त्री बेस स्ट्रिङले लिभरपुलमा जारी पार्टी सम्मेलनलाई सम्बोधन गर्दै युद्धको खतरा बढ्दै गएको चेतावनी सहित रक्षा क्षेत्रमा थप खर्च गर्नुपर्ने जिकिर गर्नुभएको छ। बेलायत ग्लू स्टेशन शायरको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका पाँचजना पुरुष धरौटीमा रिहा भएका छन्। आतंकवाद विरोधी प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामा राखिएको र कड़ा शर्त पालना गर्नुपर्ने जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुला राखिएको पनि बताएको छ। पक्राउ परेका पाँचैजना 20 वर्ष उमेर समूहका लन्डनवासी बेलायती हुन्। उनीहरू 3 वटा गाड़ीमा आरएएफ फेयरफोर्ड पुगेका थिए। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको प्रष्टीकरण दिएको छ. सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
4: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ. त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो. त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन. त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ. यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो. त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो. त्यो सुरक्षा थ्रेट भयो होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन. त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा. उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो. त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन.
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको अङ्ग जस्तो बन्न सक्ने भन्दै यसको प्राज्ञिक स्वतन्त्रतामा प्रश्न उठाउनु भयो. उहाँले विश्वविद्यालयको स्वायत्तता सुनिश्चित नभए त्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन नसक्ने बताउनु भयो. प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलाल,
5: विश्वविद्यालय एकातिरबाट हेर्दा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय वा भन्ने सान जस्तो पनि देखिन्छ, अर्कोतिरबाट हेर्दाखेरि उसै त विश्वविद्यालयहरूले स्वायत्तता प्राप्त गरि नसकेको अवस्थामा सैनिक मुख्यालयको एउटा अङ्ग जस्तो कता कता आवास आउने, त्यो नहोला. त्यहाँ प्रतिनिधित्व हुनुपर्छ, सबै क्षेत्रको प्रतिनिधित्वको मेरो प्रश्न छैन, तर विश्वविद्यालयको स्वायत्तता कायम रहन्छ कि यो एउटा महाविद्यालय मात्रै हो, यसमा अलिकति गम्भीर प्रश्न चाहिँ छ. त्यसकारणले म यो संसदलाई फेरि आह्वान गर्न चाहन्छु, एकाडेमिक अटोनोमी कायम गर्ने गरी यो विधेयकलाई हामीले परिमार्जन गरौं, छाता ऐन छिटै ल्याउँ, यस्ता ऐनहरूको संग्रह जम्मा नगरौं एउटै कुरालाई.
3: भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ. हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता पराजुलीको उम्मेद्वारी निश्चित भएको हो. संसदीय विशेष समिति सभापतिका लागि भोलि दिउँसो 2 बजे निर्वाचन हुँदैछ. पराजुलीलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदको समर्थन छ. रसुवामा भदौ 10 गते गएको विनाशकारी बाढीपछि असोज 5 गते संसदीय विशेष समिति गठन भएको थियो. 15 सदस्यीय समितिमा समितिको कार्य अवधि 3 महिना तय भएको छ. पछि समितिको म्याद थप्न सकिने प्रावधान पनि राखिएको छ. गएको वैशाख यता मुलुकभर भएका विपदका घटनामा 312 जनाको मृत्यु भएको तथ्याङ्क आएको छ.
6: यो तथ्याङ्कमा भोटेकोशी बाढीको घटना जोडिएको छैन. विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार हालसम्म बाढी पहिरो, आग लागि, चट्याङ, हावाहुरी, सर्पदंश लगायतका 6300 घटना हुँदा 312 जनाको मृत्यु भएको हो. यो अवधिमा 8 जना बेपत्ता र 2600 जना घाइते भएको पनि प्राधिकरणले जानकारी दिएको छ. विपदका घटनाबाट मुलुकभर 7570 परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ. यो अवधिमा सर्पले झण्डै 1500 जनालाई टोकेको छ. सर्पदंशबाट 88 जनाको मृत्यु भएको छ. वैशाख 1 देखि असोज 11 सम्म पहिरोका 1354 घटना हुँदा 49 जनाको मृत्यु, 1 बेपत्ता र 62 जना घाइते भएका छन्। पहिरोबाट 1190 परिवार प्रभावित भएका छन्। आग लागेका 1300 घटना हुँदा 25 जनाको मृत्यु, 186 घाइते र 1400 परिवार प्रभावित भएका छन्। त्यस्तै हावाहुरीका करिब 500 घटनामा 14 जनाको मृत्यु, 30 जना घाइते र 1400 परिवार प्रभावित भएका छन्। भोटेकोशी बाहेकका अरू बाढीका 251 घटनामा 30 जनाको मृत्यु, 7 जना बेपत्ता र 21 जना घाइते भएका छन्। त्यस्तै चट्याङका 200 घटनामा 24 जनाको मृत्यु र 181 जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ.
3: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ. नागोया स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण शुरू हुन सकेन। लगातारको वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको क्यानले जनाएको छ। यो सँगै सेमी फाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ। प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा 2020 अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22मा हुने भएको छ. त्यसका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो.
4: प्राकृतिक कारणले सार्नु परेको हो. खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ वर्षात अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन. निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतिसम्मको लागि समय बढाएको थियो. त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्र यसलाई सारिएको हो. अब त्यो सम्भावना छैन. 18 गते 2 बजे टुँडीखेलमा उद्घाटन हुन्छ.
3: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्.
5: नेपाली काँग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो. विगतका कानून बिउताउँदा संविधानसँग बाजे नसक्ने जोखिम प्रति उहाँले सचेत गराउनुभयो.
6: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ. कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ. अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ. यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने.
5: नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो.
7: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्. कानून कार्यान्वयन गर्ने निकाय, जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्. कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ.
5: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो.
8: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ, र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु.
5: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो.
9: कानूनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ. सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ. संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ. यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ.
3: सरकारले पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जवरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ. सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
10: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सब सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ. त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो. त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन. त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ. यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो. त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भयो होइन जुनजीले भन्ने होइन त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: हवस् त अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगेको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
4: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो, त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको छ महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिकी भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनुभयो। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
5: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज छ महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्रै भोग्नु परेको भन्दै असन्तुष्टि जनाउनु भयो।
6: यो सरकार बनेकै सुशासनको नारा दिएर हो, देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौलायो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्र पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गै सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो, तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
3: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
7: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजिन सक्ने जोखिम प्रति उहाँले सचेत गराउनुभयो।
8: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व, नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
7: नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अनिल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
9: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्, कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
7: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
2: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
7: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
10: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। त्यसका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो।
11: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ बर्सात, अत्यधिक बर्सात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतिसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्र यसलाई सारिएको हो। 18 गति 2 बजे टुँडीखेलमा उद्घाटन हुन्छ।
3: अब खबर फटाफट। मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने, चाडपर्वमा मूल्यवृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल, चिनी र नुनमा छूट सहित आपूर्ति सहज, अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य, 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा, विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो, विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था, काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव। बेलायत ग्लुसेस्टरसायरको रोयल एयरफोर्स फेयरफोर्ड नजिक सम्भावित विस्फोटक पदार्थ सम्बन्धी षड्यन्त्रको आशंकामा पक्राउ परेका 5 पुरूष धरोहटीमा रिहा भएका छन्। प्रहरीले उनीहरू रिहा भए पनि अनुसन्धानको दायरामै राखिएको र कडा शर्त पालना गर्नुपर्ने जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा सबै सम्भावनालाई खुला राखिएको पनि बताएको छ। पक्राउ परेका 5 20 वर्ष उमेर समूहका लन्डनवासी बेलायती हुन्। उनीहरू 3 गाडीमा आरएएफ फेयरफोर्ड पुगेका थिए। यो हवाई अड्डा अमेरिकी वायुसेनाले इरानमाथि आक्रमण गर्न प्रयोग गर्दै आएको छ। प्रति आतंकवाद प्रहरीका प्रमुख सहायक आयुक्त लरेन्स टेलरले अनुसन्धानमा सम्भावित सबै कोणबाट छानबिन भइरहेको जानकारी दिनुभयो।
12: We are considering this from every possible angle, including that this may be actively committed by proxies or individuals either knowingly or unknowingly working on behalf of a foreign state.
3: आज भोलि र पर्सि मुलुकभर खासै वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभाग अन्तर्गत महाशाखाका मौसमविद डेभिड ढकालले भिडियो सन्देश जारी गर्दै यो अवधिमा धान काट्न किसानलाई सुझाउनु भएको छ।
13: विगत 24 घण्टामा देशको भूभागहरूमा कुनै पनि भूभागहरूमा खासै वर्षा भएको जस्तो देखिँदैन भने दिउँसोको समयमा घाम लागेको र बिहानी समयमा विशेष गरी तराई भूभागमा र उपत्यकाहरूमा हल्का किसिमको हुस्सु लागेको देखिन्छ भोलि पर्सिको लागि पनि वर्षाको सम्भावना खासै त्यस्तो देखिँदैन यद्यपि दिउँसो तथा साँझतिर एक दुई स्थानहरूमा हल्का किसिमको वर्षाको सम्भावना
3: हवस् त अहिलेसम्मका खबर यति नै नमस्कार
1: यो BFBS गोर्खा रेडियो हो नाच मैया नाच

डीजे भाई को टेंशन छैन रक्सी पिलाको छु हल्ला नगर कोही उजुरी देला अरे पुलिस को नि बालै होइन सेटिङ मिलाको छु जति पिउन स

0: सैन्य समुदायमा
1: रिलायन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पक्खबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नगरिएको सरकारको दावी माझ जाँचबुझ गर्दै मानवाधिकार आयोग
1: एकजना व्यक्तिको मात्र यो समस्या भएन, विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, यो विषयमा हामी अनुसन्धान गर्छौँ।
0: सडक बिग्रिँदा कोरला नाकाबाट आउने चाडबाडका सामानलाई लिएर चिन्तामा व्यवसायी
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो, किनकि महाकाली सबै ठाउँमा पुग्नु पर्ने अब त्यो सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
0: एक रिपोर्ट र वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाउनेहरूद्वारा आक्रमण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सडक अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। 3 इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दङ्गाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास सङ्कटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रुसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रुसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 यता पहिलो पटक लगातार 34 वर्षा भएको अधिकारीहरूले बताएका छन्। 2 समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 मध्यराति प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसैता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपुछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपुछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवारीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौँ।
1: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन, पीडित पक्षबाट कुनै पनि उजुरी निवेदन हामीका आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो, प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन, नदिएपछि हामीले प्रहरी कार्यालयका अधिकृतहरूलाई बोलाएर कारवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू। र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवासमै हुनुहुन्छ भन्ने मैले विवाद भएन, उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको अवस्था छैन, त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान सुरु गरेका छैनौँ।
0: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
1: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा हाम्रो चाहिँ नि संविधान र कानुनले दिएको हाम्रो अधिकार जुन छ कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने, हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन, त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको।
0: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो, उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको त्यसो भयो?
1: हामीले सुरुवात गरेको चाहिँ रुल अफ ल किन भएन, कानुन र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय गयौँ, तर प्रहरी कार्यालयमा हामीलाई चाहिँ भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो, हामी अहिले त्यसमा लागेको छौँ, आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको चाहिँ हस्तक्षेपकारी चाहिँ भूमिका अहिले सुरु हुनुभयो राज्यको तर्फबाट, त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ, न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
0: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन, यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
1: अब हामी पनि अझ अनुमा छौँ, हेर्नुहोस् यो प्रश्नहरू संसदमा पनि उठेकै छन्, प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्राउ होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुरोहरू आइरहेका छन्, यस कारण यसमा चाहिँ अहिले त मलाई यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफू अन्य छौँ।
0: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
1: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ, अहिले प्रहरी अधिकारीको बयान अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ, अहिले निर्णय गरिसकेको अवस्था छैन।
0: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानव अधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
1: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने हो, विधिको शासनमा हामी लाग्नु पर्ने हो, स्वतन्त्र न्यायपालिकालाई हामी चाहिँ अडान लिनुपर्ने हो, यो सबै क्रियाकलापमा हामी लाग्छौँ, एकजना व्यक्तिको मात्र यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो, कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा भनौँ, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदाहुँदै पनि राति नै लिएर जानुपर्ने कारण के पर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप लगाएर बस्दैनौँ।
0: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दसैँ तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपडा लगायतका सामान सडक अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि केरुङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सडक समेत पहिरो र कटानका कारण अवरुद्ध भएपछि ती सामान दसैँ अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
4: गत भदौमा भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीले रसुवागढी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सडक सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने,
5: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढीका कारण सडक अवरुद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सडक मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सडकहरूलाई छिटो सञ्चालन गर्ने, अब अहिले बिग्रेको सडकहरूलाई भन्ने एउटा उपाय हो, त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
4: कोरला नाका र सडक खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दसैँका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने,
2: आइरहेका सामानहरू दसैँ तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर आएको छ।
4: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
5: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
4: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सडक मार्फत काठमाडौँ लगायत देशका प्रमुख सहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 बढी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
3: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानवाधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुसी छु, 60 वर्षका अल टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढी इजरायली दङ्गाकारी उक्त गाउँमा रहेको र उनीहरूले सडकमा अवरोध तिर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुङ्गा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यहीँ समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
6: यो बीएफबीएस गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टम सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ. विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMS को वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो. वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ. साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ. विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्. उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्. मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो. तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन. नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ. उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनुभयो. संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
4: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन. विकास र समृद्धिको यात्रा अलपत्र छ. आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ. म अघिले यति ठुलो चुली चढेको छ, कसैले म अघिलाई नियन्त्रण गर्न सकेको छैन. मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ. न मिसावटलाई नियन्त्रण गर्न सकेको छ, न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ. यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन.
3: अब खबर फटाफट. मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने. राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता. द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने. चाडपर्वमा मूल्यवृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र. दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था. चामल, चिनी र नुनमा छुट सहित आपूर्ति सहज. अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट. अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो. 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य. 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा. विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो. विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था. काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव. धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव. बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने वाचा गर्नुभएको छ. उहाँले बेलायतले विश्वभरका खतरा विरूद्ध कार्यवाही जारी राख्ने पनि बताउनु भएको छ.
5: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran or anywhere.
3: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ. जापानमा जारी खेलको क्वार्टर फाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो. नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कको मैदानमा आज हुने भनिएको नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण शुरू हुन सकेन. वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघले जनाएको छ. खेल हुन नसकेको अवस्थामा 2020 अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रतियोगिताको नियम छ। सोही नियम अनुसार श्रीलंका सेमी फाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। हालको 2020 विश्व वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS Gorkha Radio.

0: नयाँ समुदायमा
1: लाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढ़ाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल
4: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय हुने हो भने निजी क्षेत्र पनि डुब्छ बैंक पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गर्ने प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भएन।
3: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्रै भोग्नु परेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। वहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल
5: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौलायो, त्यस कारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्र पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गे सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णत असफल भएको टिप्पणी गर्नुभएको छ। वहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल
6: सुशासनको नाममा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका संकेतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नियमिति सार्वजनिक गरिएको हो। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
7: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि त्यो समयमा चाहिँ वर्षात अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्थाहरू रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले प्राविधिक कारणले मात्रै यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडिखेलमा उद्घाटन हुन्छ।
3: सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्रिएको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
8: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन, त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेनजीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेनजीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभामा 85 ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
4: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजी नसक्ने जोखिमप्रति उहाँले सचेत गराउनुभयो।
5: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानून संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यानाकर्षण गराउनुभयो।
6: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
4: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
7: तपाईहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ, र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
4: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
8: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
9: विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMSको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: अब खबर फटाफट।
9: मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने, चाडपर्वमा मूल्य वृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल, चिनी र नुनमा छुट सहित आपूर्ति सहज, अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 स्थानीय तहमा विस्तार गर्ने लक्ष्य, 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो, विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था, काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव।
3: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ। हवस्त, खबर यति नै।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्
4: पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन् 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,85,00,000 बढी रूपियाँ रोयल्टी संकलन गरेको छ मनासलु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन् उनीहरूबाट विभागले 22,58,00,000 बढी रूपियाँ रोयल्टी संकलन भएको जनाएको छ
3: किसान सूचीकरणमा 3,00,000 थपिएका छन् कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएका हुन् हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरणमा सूचीकृत भएका छन् किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रको कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न गराउन निर्देशन दिएको छ किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने बाचा गर्नुभएको छ उहाँले बेलायती विश्वका खतरा विरुद्ध कारवाही जारी राख्ने पनि बताउनु भएको छ
5: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran, or anywhere.
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ
6: विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMSको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन् उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन
3: सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्रेको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
7: स्पष्ट भइ नै सकेको छ उहाँलाई पक्राउ गरिएको पनि होइन नियन्त्रणमा लिएको पनि होइन उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो त्यो सुरक्षा थ्रेट भए होइन जुन जिल्ले भन्ने होइन होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेड आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँहरूलाई फोनमा टेक्स्ट मार्फतै थ्रेड आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो, त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा चाहिँ नेपाल बाहिरिएको छ। अवस्था
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल,
4: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय हुने हो भने निजी क्षेत्र पनि डुब्छ, ब्याङ्कहरू पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गर्ने प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भएन।
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्रै भोग्नु परेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल,
5: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौलायो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्रपतिले सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो, हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गै सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
6: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो, आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको हो। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
7: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ वर्षात अत्यधिक वर्षात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्थाहरू रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्रै यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडिखेलमा उद्घाटन हुन्छ।
3: सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्रिएको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
8: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुनजीले भन्ने होइन त्यो होइन काहीँबाट पनि सरकारबाट प्रहरीबाट काहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन। त्यो मिडियामा आएको कुरा हो, जेन्जीबाट त्यस्तो थ्रेट आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: हवस् त अहिलेसम्मका खबर।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सभामा 85 वटा ऐन पुनर्जीवित गर्ने विधेयकमाथि छलफल हुँदा सांसदहरूले संवैधानिक परीक्षण र कानूनी स्थायित्वको माग गर्दै सरकारको अध्यादेश मार्फत शासन गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
4: नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले कानून निर्माणको मूल उद्देश्य नागरिक अधिकारको संरक्षण र सुशासन हुनुपर्नेमा जोड़ दिनुभयो। विगतका कानून बिउताउँदा संविधानसँग बाजे नसक्ने जोखिम प्रति उहाँले सचेत गराउनुभयो।
5: हाल प्रचलित अन्य कानूनसँग कुनै विरोधाभास नहुने सुनिश्चितता आवश्यक छ। कानूनलाई पछाडि फर्काउने वा अस्तित्व बनाउने होइन, समय अनुकूल र नागरिक मैत्री कानूनी व्यवस्था निर्माण गर्ने दिशामा सरकार स्पष्ट हुनुपर्दछ। अस्पष्ट वा संविधानसँग बाजिने प्रावधान छन् भने त्यसलाई सच्याएर मात्र अघि बढाउँ। यो विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व नागरिक अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्ने।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले टुक्रा टुक्रामा कानुन संशोधन गर्ने प्रक्रियाले अन्यल बढाएको भन्दै संसदको ध्यान आकर्षण गराउनुभयो।
6: कुनै व्यवस्था कुन मितिदेखि लागू हुने हो भन्ने विषय विधेयकमा स्पष्ट गरियोस्, ताकि विगतका निर्णय र नागरिकको हकमा अन्यल नहोस्। कानून कार्यान्वयन गर्ने निकाय जिम्मेवार अधिकारी र समय सीमा स्पष्ट गरियोस्। कानून बनाउने तर कार्यान्वयनको जिम्मेवारी अस्पष्ट राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।
4: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सरकारको विगतको कार्यशैली प्रति टिप्पणी गर्दै अध्यादेश मार्फत शासन चलाउने प्रवृत्ति र नियुक्ति गरिएका कर्मचारीहरूको पारदर्शितामाथि प्रश्न उठाउनुभयो।
7: तपाईँहरूले नियुक्ति गरेका कर्मचारीहरूले परिणाम कस्तो ल्याउँछ त्यो चाहिँ हेर्नु बाँकी छ, र त्यसमा चाहिँ कति पारदर्शिता, कस्तो कस्तो मान्छेहरू चाहिँ सम्बन्धित कर्मचारीहरू नियुक्ति गर्नुभयो त्यस विषयमा हेर्नु बाँकी छ, यति भन्न चाहन्छु।
4: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफसाना बानुले भने विधेयकको समर्थन गर्नुभयो।
8: कानुनी शून्यता हुन नदिन आज कुनै कर्मचारी, व्यवसायी, बिरामी वा लगानीकर्ताले अब कुन व्यवस्था लागू हुन्छ भनेर सोध्यो भने राज्यसँग स्पष्ट उत्तर हुनुपर्छ। सभामुख महोदय, यो विधेयक सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको तर्फबाट आएको छ। संविधानले तोकेको बाटो हिँडेर संसदमा आएर संसदकै सहमति खोजिएको छ। यो लोकतन्त्रको स्वस्थ अभ्यास हो जुन सकारात्मक र प्रशंसा योग्य छ।
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
9: विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWCMSको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन। मानव बाघ द्वन्द समाधानका लागि देवघाटमा बाघ संरक्षण केन्द्र बनाइने, राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिका बीच सम्झौता, द्वन्दमा परेका तथा जंगलमा सुरक्षित रूपमा फर्काउन नसकिने बाघको आश्रय हेरचाह र संरक्षण केन्द्रमा गरिने। चाडपर्वमा मूल्य वृद्धि र कालोबजारी रोक्न झापामा बजार अनुगमन तीव्र, दशैं तिहार र छठ लक्षित गर्दै जिल्ला प्रशासनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियतमा खाद्यान्न बिक्रीको व्यवस्था, चामल, चिनी र नुनमा छुट सहित आपूर्ति सहज। अपाङ्गता सेवा र तथ्याङ्क अब एउटै डिजिटल प्रणालीबाट, अपाङ्गता व्यवस्थापन सूचना प्रणालीलाई सामाजिक सूचना व्यवस्थापन प्रणालीमा एकीकृत गरी सरकारलाई हस्तान्तरण गरियो, 753 वटै स्थानीय तहमा विस्तार गर्ने लक्ष्य। 70% उत्पादन निर्यात गर्न नसकेपछि पञ्चकन्या एसएस एक्सपोर्ट कार्यवाहीमा विशेष आर्थिक क्षेत्र प्राधिकरणले तोकिएको निर्यात मापदण्ड पूरा नगरेपछि भैरवाको उद्योगलाई निष्कासन गर्यो। विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगले उत्पादनको कम्तीमा 70% निर्यात गर्नुपर्ने व्यवस्था। काभ्रेका 13 स्थानीय तहलाई पर्यटकीय हब बनाउने प्रस्ताव, धुलीखेललाई मुख्य पर्यटन हब बनाएर अरू 12 तहमा डे ट्रिप सञ्चालन गर्ने होटल संघको रणनीतिक प्रस्ताव।
3: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ। हवस् त खबर यति नै, नमस्कार।
2: यो बीएफबीएन

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्।
4: पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 637 जना आरोहीले अनुमति लिएका हुन्। 18 हिमाल आरोहणका लागि 474 पुरुष र 163 जना महिलाले अनुमति लिएको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,85,00,000 बढी रुपियाँ रोयल्टी संकलन गरेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,00,000 बढी रुपियाँ रोयल्टी संकलन भएको जनाएको छ।
3: किसान सूचीकरणमा 3,00,000 थपिएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब 3,00,000 किसान सूचीकरण प्रणालीमा दर्ता भएका हुन्। हालसम्म देशभर जम्मा 26,79,000 किसान सूचीकरणमा सूचीकृत भएका छन्। किसानको वास्तविक पहिचान सुनिश्चित गर्दै कृषि क्षेत्रको कार्यक्रमलाई तथ्याङ्कमा आधारित बनाउन सूचीकरणलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण कार्यालय निकाय तथा आयोजनाहरूलाई कृषि कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित लाभग्राही किसानको किसान सूचीकरण दर्ता नम्बर अनिवार्य रूपमा प्रयोग गर्न गराउन निर्देशन दिएको छ। किसान सूचीकरण मार्फत वास्तविक किसानको पहिचान तथ्याङ्कमा आधारित कृषि योजना तर्जुमा तथा राज्यबाट उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा राष्ट्रिय हेरचाह सेवा निर्माण गर्ने बाचा गर्नुभएको छ। उहाँले बेलायती विश्वका खतरा विरुद्ध कारवाही जारी राख्ने पनि बताउनु भएको छ।
5: This leadership we are showing at home will be matched on the international stage. I will be steadfast in my support for Ukraine and stand up to threats wherever they come from, whether Russia, Iran, or anywhere.
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ।
6: विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो। तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: सरकारले पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई पक्रेको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल
7: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारहरूबाट आइसकेको हो। त्यो सुरक्षा थ्रेट भए होइन जुन जिल्ले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेन्जीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेन्जीबाट त्यस्तो थ्रेड आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेड आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो। त्यस्तो जेन्जी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलबाट नेपाल बाहिरिएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले निजी क्षेत्र र लगानीकर्तालाई लगानी बढाउन प्रोत्साहित गर्न नसकेको आरोप लगाउनु भएको छ। हिजो काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेल,
4: यस्तै चाहिँ आर्थिक तरलता चाहिँ अब केही समय हुने हो भने निजी क्षेत्र पनि डुब्छ, ब्याङ्कहरू पनि डुब्ने स्थिति पैदा हुन्छ। त्यसो भएको हुँदाखेरि लगानीमा अभिवृद्धि गरी प्रेरित गर्ने कुरा चाहिँ सरकारले लगानीकर्ताहरूलाई प्रेरित गर्ने कुरा गर्न सकेन। त्यहाँ पनि चाहिँ सरकारले गरोस् भन्ने शुभकामना छ भएन।
3: नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले चमत्कारको सपना देखाए पनि परिणाममा शास्ति मात्रै भोग्नु परेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले सुशासनको नारा भ्रममा सीमित भएको टिप्पणी गर्नुभएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सचेतक दुलाल,
5: यो सरकार बनेकै सुशासनको नारा दिएर हो। देशमा विकृति विसङ्गति भयो, भ्रष्टाचार धेरै मौला आयो, त्यसकारणले सुशासन गर्नुपर्छ भनेपछि जनताहरूले पनि पत्याएर अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई मत दिएको हो र सरकार एकलौटी ढङ्गले राष्ट्रिय पार्टी सञ्चालन गरिराखेको छ। उहाँहरूले विगतमा घोषणा गर्नुभएको थियो, हामीलाई 100 दिन सरकार सञ्चालन गर्न दिएदेखि, सिङ्गै सरकार सञ्चालन गर्न दिएदेखि, हामीसँग बहुमत भएदेखि हामी चमत्कार गरेर देखाइदिन्थ्यौँ भन्नुहुन्थ्यो। तर आज हामी नेपाली जनताले चमत्कार हेर्न पाएका छैनौँ।
3: नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार गठन भएको 6 महिना पूरा भए पनि नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम राख्न सरकार पूर्णतः असफल भएको टिप्पणी गर्नुभएको छ। उहाँले सरकारको कार्यशैली, नियुक्ति प्रक्रिया र प्रधानमन्त्रीको पछिल्लो अमेरिका भ्रमणका नाटकीय घटनाक्रमले सरकारको विश्वसनीयतामा प्रश्न उठाएको बताउनु भएको छ। संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै सांसद बराल,
6: सुशासनको नाउँमा जे उहाँहरूले स्लोगन दिनुभएको थियो आज कतै पनि सुशासनका सङ्केतहरू देखिएको छैन। विकास र समृद्धिको यात्रा अलपत्र छ। आज सरकारले आधा सिलिन्डर ग्याससम्म पनि नागरिकलाई दिन नसकेर अलपत्र भएको कुरा तपाईँहरूले थाहा पाउनु भएकै छ। महँगीले यति ठुलो चुली चढेको छ, कसैले महँगीलाई नियन्त्रण गर्न सकेको छैन। मिसावट बजारमा र कृत्रिम अभाव बजारमा पर्याप्त रूपमा छ, न मिसावटलाई नियन्त्रण गर्न सकेको छ न कृत्रिम अभावलाई नियन्त्रण गर्न सकेको छ, न गुणस्तरीय उपभोग्य वस्तुहरू प्राप्त भएको छ। यस अर्थमा अत्यन्त प्रभावकारी गतिविधि गर्छु भनेर कबुल गरेको सरकारले आज 6 महिना बिताउँदाखेरि नयाँ परिणाम दिएको छैन।
3: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन असोज 18 गते र पदाधिकारी निर्वाचन 21 र 22 हुने भएको छ। देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया प्रभावित भएका कारण महाधिवेशनको नामिति सार्वजनिक गरिएको हो। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ।
7: खास गरी जुन मितिहरू तय गरिएको थियो क्षेत्रीय अधिवेशनको लागि, त्यो समयमा चाहिँ बर्सात अत्यधिक बर्सात भएको कारणले गर्दाखेरि सबै निर्वाचन क्षेत्रहरूमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्न सक्ने अवस्था रहेन। निर्वाचन समितिले त्यस कुरालाई मध्यनजर राखेर 13 गतेसम्मको लागि समय बढाएको थियो। त्यस समयमा पनि कतिपय क्षेत्रहरूमा सम्भव नभएको कारणले, प्राविधिक कारणले मात्रै यसलाई सारिएको हो। 18 गते 2 बजे टुँडीखेलमा उद्घाटन हुन्छ।
3: सरकारले पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरालाई पक्रिएको नभएर सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ। सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारसँगको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेल,
8: स्पष्ट भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सब सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ। यसको सुरुमा नै थ्रेटहरू आइसकेको थियो होइन, थ्रेटहरू आइसकेपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझ सुरक्षा थ्रेट भएको छ भन्ने कुरा चाहिँ परिवारबाट आइसकेको, त्यो सुरक्षा थ्रेट भए होइन, जुन जिले भन्ने होइन, त्यो होइन कहीँबाट पनि सरकारबाट प्रहरीबाट कहीँबाट पनि जेएनजीबाट आएको भन्ने कुरा भएको छैन, त्यो मिडियामा आएको कुरा हो। जेएनजीबाट त्यस्तो थ्रेड आएको होइन, एउटा अपरिचित समूहबाट आएको भन्ने कुरा, उहाँहरूलाई फोनमा टेक्स्ट मार्फतै थ्रेड आइसकेपछि चाहिँ उहाँलाई सुरक्षित स्थानमा लगिएको हो, त्यस्तो जेएनजी समूहबाट भन्ने चाहिँ सरकारबाट भनेको छैन।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज प्रतिनिधि सभाको बैठक बस्दैछ दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रीले छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ यसै गरी आज 4 वटा संसदीय समितिको बैठक बस्दैछ संघीय संसद सचिवालयका अनुसार अर्थ समिति कानून न्याय तथा मानव अधिकार समिति विकास आर्थिक मामला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्दैछ कांग्रेसको 15 महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको पार्टीले जनाएको छ केन्द्र निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज 15 गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनु भएको छ केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज 16 र 17 गते गरिनेछ महाधिवेशनको उद्घाटन समारोह यही असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने समितिले जनाएको छ महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज 19 र 20 गते सञ्चालन हुनेछन् यस्तै असोज 21 र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले लेबर पार्टीको सम्मेलनमा दिएको मन्तव्यमा पेन्सन सम्बन्धी ट्रिपल लक अर्थात पेन्सन वृद्धिको सुनिश्चितता गर्ने प्रणालीमा व्यापक परिवर्तन गर्ने घोषणा गर्नुभएको छ लिभरपुलबाट क्याम्प हलको यो रिपोर्ट
4: Andy Burnham.
5: All together now, setting the tone as the Prime Minister announced the state pension would rise by either earnings or 2.5% from 2030. That would pay for
6: a high-quality national care service to give peace of mind in later life.
5: Lee's Labour members would be hit.
7: I'm perfectly happy with that.
8: I have faith in it, yeah.
5: Public ownership of water firms also featured, along with a promise to honour his late father.
6: The United Kingdom my dad represented is the one I believe in.
5: The Conservatives claim tax rises are inevitable.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकारीहरूले आर्टिफिसियल इन्टेलिजेन्सको सन्दर्भमा नैतिक रूपमा बाध्यकारी दस्तावेजमा हस्ताक्षर गरेको दावी गर्नुभएको छ व्हाइट हाउसमा टेक कम्पनीका प्रमुखहरूसँगको भेटवार्तापछि मीडियासँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो दस्तावेजलाई एक प्रकारको सुरक्षा कवचको रूपमा व्याख्या गर्नुभएको छ एआई नियन्त्रणका लागि सरकारद्वारा कुनै कानूनी वा औपचारिक सीमा तोक्न किन आवश्यक परेन भनेर प्रश्न सोधिएको थियो
9: that few people really it's almost like a constitution in a way
3: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 वटा म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ
10: विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराइएको छ विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले असन्तुष्टि जनाएका छन् उनीहरूले आफूलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसियासँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन
3: सरकारले पूर्व प्रधान न्यायाधीश चौधेन्द्र शमशेर जबरालाई पक्रेको नभई सुरक्षा दिन उद्धार गरेर सुरक्षित ठाउँमा लगेको स्पष्टीकरण दिएको छ सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि पत्रकारका प्रश्न